आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौ। समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अब श्रोताहरूलाई सुनाउनको निम्ति लिएर आएका छौ विविध कलाकारको आवाजमा केही आधुनिक गीत। त आजको यो प्रथम प्रस्तुति रहेको छ पूजन लोहागनको संगीत रचना, कमल रेग्मीको शब्द रचना अनि गुञ्जनी आवाज रहेको छ ज्ञान सुब्बाको।

कार्यक्रमको अबको यो अघिल्लो प्रस्तुतिमा शब्द दिनुभएको छ हेमकुमार लावतीले भने संगीत रहेको छ पूजन लोहागनको र गुञ्जनी आवाज अनुपमा प्रधानको।

0: तेतिन जस श्रोताहरूलाई सुनायौं विविध स्वरमा केही आधुनिक गीत। यो आकाशवाणी हो र अब पालो भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। दिल्लीको मालविया नगर स्थित एक होटेलमा आज आगो लागेको कारण 21 जनाको मृत्यु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू अनि एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ गर्न राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। आज विश्व साइकल दिवस हो। केन्द्रीय मन्त्री मनसुख मांडवियाले युवाहरूलाई साइकल चलाउने अनि एक स्वस्थ तन्दुरुस्त अनि हरित राष्ट्र निर्माणमा अग्रणी भूमिका निभाउने आग्रह गर्नुभयो। इरानले हिजो बहरिन अनि कुवेतको अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल अनि ड्रोन आक्रमण गरेको छ र संयुक्त राष्ट्रको मौसम विभागले चेतावनी दिएको छ, आगामी महिनाको मध्यमदेखि अल्निनो तीव्र हुने आशंका छ। अब समाचार विस्तारमा। दिल्लीको मालविया नगर स्थित एक होटेलमा आज आगो लागेको कारण 21 जनाको मृत्यु भएको छ भने अन्यलाई बचाइएको छ। दिल्ली अग्निशमन सेवा अनुसार आगो नियन्त्रणको लागि 158 दमकल गाडीहरू घटनास्थलमा पुगेको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनामा भएको जानमालको हानिमाथि गहिरो दुःख व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा सुश्री गुप्ताले भन्नुभयो, घटनाको सूचना पाएपछि दिल्ली अग्निशमन सेवा, दिल्ली पुलिस, जिल्ला आपदा प्रबन्धन प्राधिकरण, एम्बुलेन्स सेवा अनि अन्य आपतकालीन एजेन्सीहरूको दल बचाव अनि राहत कार्यमा लागेको छ। उहाँले भन्नुभयो, त्वरित कारवाहीले प्रभावित परिसरबाट कैयौंलाई बचाउन अनि सुरक्षित निकाल्नमा सहयोग मिल्यो। मुख्यमन्त्रीले भन्नुभयो, दिल्ली सरकारले स्थितिमाथि कडा नजर राखेको छ अनि प्रभावित परिवारलाई सबै आवश्यक चिकित्सा सहायता प्रदान गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा भएको हानिमाथि गहिरो दुःख व्यक्त गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, अधिकारीहरूले प्रभावितहरूलाई हर सम्भव सहायता प्रदान गरिरहेको छ। श्री मोदीले प्रत्येक मृतकको परिजनलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट 2-2 लाख रुपियाँ तथा घाइतेहरूलाई 50-50 हजार रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभयो। यसका साथै राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा गृहमन्त्री अमित शाहले घटनामाथि शोक व्यक्त गर्नुभएको छ।
2: दिल्ली के मालवीय नगर में आज सुबह करीब 9 बजे एक होटल में भीषण आग लग गई। इसके बाद दिल्ली दमकल विभाग, दिल्ली पुलिस, जिला आपदा प्रबंधन प्राधिकरण, कैट एम्बुलेंस सेवा और अन्य आपातकालीन एजेंसियों की टीमें तुरंत मौके पर पहुंची और राहत एवं बचाव कार्य शुरू किया। दिल्ली पुलिस के अनुसार अब तक 40 से अधिक लोगों को सुरक्षित बाहर निकाल कर इलाज के लिए नजदीकी अस्पतालों में भेजा गया है। 8 दमकल की गाड़ियों की मदद से आग पर काबू पा लिया गया है। हालांकि बचाव और तलाश अभियान अभी भी जारी है और सभी संबंधित एजेंसियां मौके पर तैनात हैं। आग लगने के कारणों का अभी तक पता नहीं चल पाया है। इस संबंध में दिल्ली पुलिस ने FIR दर्ज कर ली है। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू अनि एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ गर्न राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। यस अवसरमा राष्ट्रपतिले भन्नुभयो, देशभरिका जनजातीय समाज सांस्कृतिक रूपले खुबै समृद्ध छ अनि उनीहरूलाई अघि बढाउने प्रयास गरिनुपर्छ। उहाँले भन्नुभयो, देशको प्रत्येक गाउँ अनि व्यक्तिसम्म विकास पुग्नुपर्छ। राष्ट्रपति मुर्मूले चिन्ता व्यक्त गर्दै भन्नुभयो, अझै पनि केही जनजातीय वर्गलाई सरकारको विभिन्न योजनाबारे जानकारी छैन।
3: जनजातीय समुदायको अनेक गाउँ और बस्तियाँ दूर दराजको क्षेत्रमा जङ्गल और पहाड तली इलाकामा होते हैं। ऐसे इलाकाको विकास की मुख्य तरह से पूरी तरह जोड़ना आपका कर्तव्य है। अन्तिम गाउँ और अन्तिम बस्ती के अन्तिम घर तक विकास कार्यक्रमको पहुँचाना आपका उत्तरदायित्व।
1: राष्ट्रपतिले सबै एजेन्सीहरू अनि हितधारकहरूसित जनजातीय कल्याणको लागि प्रत्येक पक्षमा ध्यान दिने सल्लाह दिनुभयो, जसमा प्रत्येक जनजातीय नानीहरूका लागि स्कूल अनि युवाहरूका लागि रोजगार सामेल छ। उहाँले भन्नुभयो, जनजातीय युवाहरूलाई खेल गतिविधिहरूमा प्रतिभाग गर्न प्रोत्साहित गर्नुपर्नेछ।
3: खेलकूद में आगे रहने वाले व्यक्ति और समुदाय समग्र विकास की दौड़ में भी आगे रहते हैं। व्यक्ति और समाज की प्रगति में शिक्षा के महत्व पर जितना भी जोर दिया जाए वो कम है। जनजातीय समुदाय के बच्चों को और युवाओं की शिक्षा और कौशल विकास को आप सब तन मन धन से अपना योगदान दीजिए। लगभग 500 से ज्यादा एकलव्य मॉडल रेसिडेंशियल स्कूल स्थापित किए जा चुके हैं।
1: यो कार्यक्रम जनजातीय गरिमा उत्सव 2026 अन्तर्गत आयोजित गरिँदैछ। सम्मेलन अन्तर्गत देशभरका जनजातीय विकासका लागि जिम्मेदार संस्थागत प्रणालीहरूलाई सुदृढ गर्नमा ध्यान केन्द्रित गरिनेछ, जसमा शासन सुधार, अभिसरण तन्त्र अनि प्रौद्योगिकी आधारित सेवा वितरण सामेल छ। सम्मेलनमा 26 राज्य अनि 4 केन्द्र शासित प्रदेशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताएको छ, लगभग 40,000 छात्रहरूले सफलतापूर्वक पुनर्मूल्याङ्कनका लागि आवेदन जमा गरेको छ। यो प्रक्रिया बिना कुनै समस्या पूरा गरिएको छ। बोर्डले हिजो कक्षा 12 छात्रहरूका लागि उत्तर पुस्तिकाहरूको त्रुटिको सत्यापन अनि उत्तरहरूको पुनर्मूल्याङ्कनको लागि अनलाइन पोर्टल खोलेको थियो। यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्नो मूल्याङ्कित उत्तर पुस्तिकाहरूको स्क्यान गरिएको प्रतिहरू प्राप्त गरेको छ। सोसियल मिडिया पोस्टमा बोर्डले सूचित गरेको छ, आवेदन गर्ने छात्रहरूका लागि सत्यापन अनि पुनर्मूल्याङ्कन पोर्टलमा एसबीआई, क्यानरा ब्याङ्क, ब्याङ्क अफ बडोदरा अनि इन्डियन ब्याङ्कको भुक्तान गेटवे उपलब्ध छ। बोर्डले बताए अनुसार उम्मेद्वारहरूले यूपीआई, नेट ब्याङ्किङ, क्रेडिट कार्ड अनि डेबिट कार्ड जस्ता अनलाइन भुक्तान विकल्पहरूको उपयोग गरी उपलब्ध कुनै पनि गेटवेको माध्यमले भुक्तान गर्न सक्नेछ। सर्वोच्च न्यायालयले अरावली पर्वत श्रृङ्खलाको परिभाषा अनि सीमाङ्कन सम्बन्धी केन्द्र सरकारको रिपोर्टको समीक्षाको लागि एक उच्च स्तरीय विशेषज्ञ समिति गठन गरेको छ। समितिको अध्यक्षता भारतीय वानिकी अनुसन्धान अनि शिक्षा परिषदका महानिदेशक कञ्चन देवीले गर्नुहुनेछ। समितिलाई यस वर्ष 31 अगस्तसम्म आफ्नो रिपोर्ट प्रस्तुत गर्ने निर्देश दिएको छ। सर्वोच्च न्यायालयले भनेको छ, अरावली पारिस्थितिकी तन्त्रको संरक्षणसित सम्बन्धित प्रमुख मुद्दाहरूको समाधानको लागि निष्पक्ष अनि वैज्ञानिक मूल्याङ्कन आवश्यक छ। यसअघि न्यायालयले पछिल्लो वर्ष अक्टोबरमा पर्यावरण मन्त्रालयद्वारा प्रस्तुत रिपोर्टको कार्यान्वयनमा रोक लगाएको थियो अनि विशेषज्ञहरूद्वारा नयाँ प्रकारले समीक्षा गर्ने निर्देश दिएको थियो। समितिले यस कुराको जाँच गर्नेछ कि अरावली पहाडीहरूको पहिचानको लागि प्रस्तावित मानदण्ड पर्यावरण संरक्षण अन्तर्गत पर्ने क्षेत्र धेरै हदसम्म कम गर्न सक्नेछ अनि पारिस्थितिक रूपले संवेदनशील क्षेत्रहरूलाई खनन या अन्य गतिविधिहरूको अनुमति दिन सकियोस्। समिति रिपोर्टमा प्रयुक्त उचाइ मानदण्डहरूको वैज्ञानिक आधारको पनि आकलन गर्नेछ अनि मूल्याङ्कन गर्नेछ कि अरावली पर्वत श्रृङ्खलाको सुरक्षाको लागि हालको नियामक तन्त्र पर्याप्त छ। समितिका वानिकी, भूविज्ञान, पर्यावरण अनि पारिस्थितिकी विशेषज्ञ सामेल छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
1: यो आकाशवाणी हो। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री चिराग पासवानको लेख साझा गर्नुभयो, जसमा लद्दाखमा हाल खोलिएको नयाँ अवसरहरूबारे प्रकाश पारिएको थियो। सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, लद्दाखमा पाइने एक विशेष बेरी नवोमनेशले अझ अवसरहरूको कहानी लेखिरहेको छ। उहाँले भन्नुभयो, यो लेखले बताएको छ कि कसरी उद्यमिता अनि मूल्यवर्धनले लद्दाखमा समृद्धिको नयाँ द्वार खोलिरहेको छ। श्री मोदीले लेखलाई ज्ञानवर्धक बताउनुहुँदै भन्नुभयो, देश वैश्विक स्तरमा भोकल टु लोकलको दिशामा अघि बढिरहेको छ। आज विश्व साइकल दिवस हो। यो विशेष दिवस हरेक वर्ष 3 जुनमा मनाइने गरिन्छ, जसको मुख्य उद्देश्य साइकललाई एक सरल, किफायती, विश्वसनीय अनि पर्यावरणको अनुकूल स्थायी परिवहन साधनको रूपमा मान्यता दिनु हो। यस वर्षको विषय हो हरित भविष्यको लागि साइकल चलाउन। युवा कार्यक्रम अनि खेल मन्त्री मनसुख मांडवियाले युवाहरूलाई साइकल चलाउने अनि एक स्वस्थ, तन्दुरुस्त अनि हरित राष्ट्र निर्माणमा अग्रणी भूमिका निभाउने आग्रह गर्नुभयो। विश्व साइकल दिवसको अवसरमा एक भिडियो सन्देश साझा गर्दै उहाँले भन्नुभयो, साइकललाई नियमित आदत बनाउनाले सन्तुलित अनि अनुशासित जीवनशैलीलाई बढावा प्राप्त हुँदछ, साथै पर्यावरण स्थिरता अनि स्वच्छ परिवहनलाई पनि समर्थन मिल्दछ। उहाँले भन्नुभयो, साइकल चलाउनाले न केवल शारीरिक अनि मानसिक स्वास्थ्यलाई बनाए राख्नमा सहायक गर्छ, तर एक स्वस्थ अनि हरित राष्ट्र निर्माणमा पनि योगदान दिँदछ।

0: अपने जीवन का हिस्सा बनाएं। साइकिलिंग केवल एक व्यायाम या एक दिन की हॉबी नहीं, बल्कि स्वस्थ और सशक्त जीवन शैली की पहचान है। यह हमारे स्वास्थ्य के साथ साथ पर्यावरण को सुरक्षित रखने का सबसे सस्ता, सुंदर और टिकाऊ माध्यम है। जितना अधिक हम साइकिल का उपयोग करेंगे, उतना ही प्रदूषण कम होगा और पेट्रोल डीजल की बचत के माध्यम से देश को भी लाभ मिलेगा।
1: भारत अमेरिकालाई पछि छोड्दै वार्षिक सौर ऊर्जा क्षमता वृद्धिमा 2025 सम्म विश्वको दोस्रो सबैभन्दा ठूलो सौर ऊर्जा विकास बजार बनेको छ। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले भन्नुभयो, देशको सौर ऊर्जा विकास गाथा वैश्विक मानक स्थापित गरिरहेको छ अनि मजबुत नीतिगत समर्थन, नवाचार अनि विश्वस्तरीय बुनियादी ढाँचाको माध्यमले रेकर्ड क्षमता वृद्धिलाई गति दिइरहेको छ। पश्चिम बंगालको पूर्व सत्ताधारी पार्टी तृणमूल कांग्रेस टीएमसी उथुलपुथुल मचिएको छ अनि पार्टी विभाजनको संघारमा छ। टीएमसीबाट निष्कासित विधायक ऋतव्रता ब्यानर्जीले दावी गरे अनुसार उनलाई लगभग 60 विधायकहरूको समर्थन प्राप्त छ। यो गुटले विधानसभा अध्यक्ष रथिन्द्र बोसलाई पत्र लेखेर आफूहरूलाई टीएमसीको रूपमा मान्यता दिने माग गरेको छ। यसैबीच पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकाताको एक र्यालीमा भाजपामाथि फुट हालेको आरोप लगाउनुभयो। कर्नाटकमा कांग्रेस विधायक दलका नेता डीके शिवकुमारलाई आज बेलुकी बेंगलुरूमा मुख्यमन्त्री पदको शपथ दिलाइनेछ। राज्यपाल थावरचन्द गहलोतले लोकभवनमा उहाँलाई 25 मुख्यमन्त्रीको रूपमा शपथ दिलाउनुहुनेछ। पूर्व गृहमन्त्री डाक्टर जी परमेश्वर उपमुख्यमन्त्रीको रूपमा तथा लगभग 10 विधायकले मन्त्री पदको शपथ लिनेछन्। कांग्रेस नेता राहुल गान्धी, राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गे, कांग्रेस महासचिव केसी वेणुगोपाल अनि रणदीप सिंह सुरजेवाल लगायत मजदूर, लेखक, अभिनेता अनि प्रमुख व्यवसायी तथा उद्योगपति शपथ ग्रहण समारोहमा आमन्त्रित छन्। इरानले हिजो बहरिन अनि कुवैतको अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल अनि ड्रोन आक्रमण गरेको छ। इरानको एक सैन्य ठेगानामा अमेरिकी सेनाको हमलापछि भएको यस घटनाक्रमले तनाव अझ बढेको छ। यसले क्षेत्रीय स्तरमा संघर्ष विरामलाई लिएर नयाँ चिन्ता बढाएको छ। अमेरिकी केन्द्रीय कमान अनुसार अमेरिकी सेनाद्वारा इरानी बन्दरगाहसम्म पुग्ने कोसिस गरिरहेको एक तेल ट्याङ्करलाई निष्क्रिय गरिएपछि तनाव सुरु भएको हो। अमेरिकी अधिकारीहरूले बताए अनुसार हेलफायर मिसाइलले जहाजको इन्जिनमा हमला गरिएको थियो। इरानका इस्लामिक रेभोल्युसनरी गार्ड कोरले भनेको छ, अमेरिकाले केसम द्वीपको दक्षिणमा स्थित एक संचार केन्द्रलाई निशाना बनाएको थियो। जवाफमा इरानले बहरिन कुवैत स्थित सैन्य ठेगानाहरूमा हमला गरेको थियो। अमेरिका, बहरिन अनि कुवैतको रक्षा प्रणालीहरूले यी हमलाहरूलाई अस्वीकार गर्दै कुनै प्रकारको नोक्सानीको कुनै सूचना दिएको छैन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो, इरानसित सम्पर्क जारी छ अनि कूटनीति विफल भएको खबरहरूलाई खारिज गरेको छ। संयुक्त राष्ट्रको मौसम विभागले चेतावनी दिएको छ, आगामी महिनाको मध्यमदेखि अलनिनो तीव्र हुने आशंका छ। यसले वैश्विक तापमानमा बढोत्तरी अनि मौसमसित सम्बन्धित घटनाहरूमा वृद्धिलाई लिएर चिन्ता बढाएको छ। विश्व मौसम संगठन अनुसार मध्य अनि पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापमानमा बढोत्तरी यसको कारण हो। जूनदेखि अगस्तसम्म विश्वको अधिकांश भागमा औसतदेखि अधिक तापमानको पूर्वानुमान लगाइएको छ। यो स्थिति नोभेम्बरसम्म रहन सक्नेछ। संगठनका महासचिव सेलेस्टे साउलोले भन्नुभयो, देशहरूलाई अलनिनोको सम्भावनाका लागि तयार रहने आवश्यकता छ, जसले कुनै भागमा सुक्खा त कुनै भागमा तीव्र वर्षा हुन सक्नेछ। यसका साथै जमिन तथा महासागरहरूमा लूको खतरा बढ्न सक्नेछ। अलनिनो अस्ट्रेलिया, इन्डोनेसिया, मध्य अमेरिका अनि दक्षिण एसियाको केही भागमा सुक्खाको स्थिति हुन सक्नेछ। साथै मध्य अनि पूर्वी प्रशान्त क्षेत्रमा तुफानको गतिविधि पनि बढ्न सक्नेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। दिल्लीको मालवीय नगरस्थित एक होटलमा आज आगो लागेको कारण 21 जनाको मृत्यु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू अनि एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ गर्न राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। आज विश्व साइकल दिवस हो। केन्द्रीय मन्त्री मनसुख मण्डाभियाले युवाहरूलाई साइकल चलाउने अनि एक स्वस्थ तन्दुरुस्त अनि हरित राष्ट्र निर्माणमा अग्रणी भूमिका निभाउने आग्रह गर्नुभयो र संयुक्त राष्ट्रको मौसम विभागले चेतावनी दिएको छ, आगामी महिनाको मध्यमदेखि अल्निनो तीव्र हुने आशंका छ। समाचार अहिलेलाई पूरा भयो। 3:15 फेरि समाचार लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: प्रस्तुत छ समसामयिक समीक्षा, अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ म्यानमारका राष्ट्रपतिको भारत भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारत म्यानमार सम्बन्ध साझा ऐतिहासिक, जातीय, सांस्कृतिक र धार्मिक सम्बन्धमा आधारित छ। भगवान बुद्धको भूमि भएकोले भारत म्यानमारका मानिसहरूको लागि तीर्थस्थल हो। भारत र म्यानमारले 1600 किलोमिटर भन्दा लामो भूमि सीमा र बंगालको खाडीमा समुद्री सीमा साझा गर्छन्। भारतीय मूलको ठूलो जनसंख्या केही अनुमान अनुसार लगभग 25 लाख म्यानमारमा बस्छन्। भारत र म्यानमारले 1951 मित्रताको सन्धिमा हस्ताक्षर गरे। द्विपक्षीय सम्बन्धहरू राम्रोसँग विकसित र विविध भएका छन्। द्विपक्षीय सहयोग बढाउने धेरै सम्झौताहरूमा हस्ताक्षर गरिएको छ। द्विपक्षीय हितका विभिन्न मुद्दाहरूमा नियमित सम्वादलाई सहज बनाउन संस्थागत संयन्त्रहरू पनि स्थापित भएका छन्। रक्षा र सुरक्षा सहयोग बढाउन हस्ताक्षर गरिएको थियो र जुलाई 2019 रक्षा सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। दुवै पक्षबाट नियमित उच्च स्तरीय भ्रमणहरू भएका छन्। भारत युगौंदेखि म्यानमारको प्रमुख व्यापारिक साझेदार रहँदै आएको छ। भारत म्यानमारको चौथो ठूलो व्यापारिक साझेदार बनेको छ। यसअघि भारत 7 स्थानमा थियो। म्यानमारबाट भारतको आयातमा 64% वृद्धि भएको छ। भारतले मुख्यतया म्यानमारमा औषधि, पशुजन्य उत्पादन, अन्न, खाद्य पदार्थ, पशु आहार, कपास, मेसिनरी, सवारी साधन, विद्युतीय मेसिनरी आदि निर्यात गर्दछ। औषधि विशेष गरी एक महत्वपूर्ण निर्यात हो र भारतले म्यानमारको बजारको 60% आफ्नो भागीदारी लिएको छ। भारतीय निर्मित औषधिहरू तिनीहरूको किफायती र गुणस्तरको कारणले म्यानमारमा व्यापक रूपमा प्रयोग गरिन्छ। अर्कोतर्फ म्यानमारले भारतमा दाल, काठका उत्पादनहरू र कृषि वस्तुहरू निर्यात गर्दछ। लेन्टिल र सिमी जस्ता दालहरू भारतको लागि प्रमुख आयात हुन् किनकि यसले खाद्यान्नको मुख्य घरेलु माग पूरा गर्न मद्दत गर्छ। 28 मार्च 2025 म्यानमारमा आएको विनाशकारी भूकम्पपछि भारतले म्यानमारका प्रभावित जनतालाई तत्काल सहयोग प्रदान गर्न अपरेशन ब्रह्मा शुरू गर्यो, जुन म्यानमारका प्रभावित जनतालाई तत्काल सहयोग प्रदान गर्न एक मानवीय उद्धार र राहत अभ्यास हो। अपरेशन ब्रह्मा म्यानमारका जनतालाई दीर्घकालीन पुनर्लाभको लागि भारतको आशा, समर्थन र सहयोगको प्रस्तावको एक भाग थियो। ठूलो भूकम्पको झट्काले सगाइट, मण्डले, नेपिताउ, सान र बागो क्षेत्रहरू सहित म्यानमारभरका मानिसहरूलाई असर पारेको छ। यस क्षेत्रमा प्राकृतिक प्रकोपहरूको पहिलो प्रतिक्रियाकर्ताको रूपमा भारतले आवश्यकताको कठिन र महत्वपूर्ण घड़ीमा म्यानमार र यसका जनतालाई सहयोग गर्न आपतकालीन सहायता, उद्धार र चिकित्सा पेशेवरहरूको टोली, खाना, पानी, पाल, औषधि र आवश्यक आपूर्तिहरू सहित राहत सामग्रीहरू द्रुत रूपमा परिचालन गर्यो। म्यानमार गणराज्य संघका राष्ट्रपति श्री यु मिन आङ हलाइङले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा 30 मईदेखि 3 जुन 2026 भारतको आधिकारिक भ्रमणमा हुनुहुन्छ। उहाँसँगै धेरै क्याबिनेट मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सम्मिलित उच्च स्तरीय प्रतिनिधि मण्डल पनि थियो। म्यानमार गणराज्य संघको राष्ट्रपतिको रूपमा राष्ट्रपति यु मिन आङ हलाइङको यो पहिलो भारत भ्रमण हो। प्रधानमन्त्री मोदीले सोमबार नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा म्यानमारका राष्ट्रपति उ मिन आङ हलाइङसँग द्विपक्षीय वार्ता गर्नुभयो। विदेश मन्त्रालयले बैठकलाई मित्रता र सहयोगको बन्धनलाई गहिरो बनाउने भनेर वर्णन गरेको छ। दुवै पक्षले शान्ति, प्रगति।
3: आकाशवाणी सिलगढी अनुष्ठान सुनछन्। मीडियामा 421.9 मिटर अर्थात् 711 किलोहर्ट्ज एवं न्यूज अन एआईआरएफए। এখন গান পরম্পরা অনুষ্ঠানে শুনবেন খেয়াল। প্রথমে খেয়াল পরিবেশন করছেন বিদুষী ধন্ততাই কুলকার্ণী, শিল্পী রাগ সুহা পরিবেশন করবেন।

0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजना आज औपचारिक रूपले शुभारम्भ भएको छ। राज्यमा भारतीय जनता पार्टी भाजपा सरकारले 20 जुनको दिन आधिकारिक रूपले पश्चिम बंगाल राज्य दिवस मनाउने घोषणा गरेको छ। राज्यपाल आरएन रविले आज मेदिनीपुर जिल्लास्थित विद्यासागर विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुभयो। दार्जिलिङस्थित टुरिस्ट लजमा जिटिएका पदाधिकारीहरूबीच एउटा प्रशासनिक बैठक सम्पन्न भएको छ। अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसित भेट गर्नुभयो। अब समाचार विस्तारमा। पश्चिम बंगालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजना आज औपचारिक रूपले शुभारम्भ भएको छ। शहरी विकास, महिला अनि बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्र पौलले नवन्नामा योजनाको उद्घाटन गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि यस अवसरमा उपस्थित हुनुहुन्थ्यो।
1: पहिलो चरणमा लाभार्थीहरूलाई आजदेखि उनीहरूको ब्याङ्क खातामा 3,000 रुपियाँ प्राप्त हुन सुरु हुनेछ। अनुमान गरे अनुसार यो योजनाले लगभग 2 करोड मानिसलाई लाभ मिल्नेछ। सुरुवातमा 28 लाख भन्दा अधिक लाभार्थीहरूको खातामा राशि पठाइएको छ र हरेक 7 दिनपछि सूची बढ्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्य प्रशासनका अधिकारीहरूको अथक प्रयासले योजनाको सञ्चालन तुरन्त सुरु गर्न सम्भव भयो। मन्त्री अग्निमित्र पालले भन्नुभयो, लक्ष्मी भण्डार योजनामा ठूलो मात्रामा धोखाधड़ी थाहा लागेको कारण सरकारले अन्नपूर्ण योजनालाई लिएर अतिरिक्त सावधानी अप्नाएको छ। उद्घाटनपछि प्रत्येक ब्लक अनि नगरपालिका क्षेत्रमा 100 चयनित लाभार्थीहरूलाई स्वीकृति पत्र सुम्पिने कार्यक्रम छ। कोलकाता नगर निगम क्षेत्रमा पनि 100 लाभार्थीहरूलाई स्वीकृति पत्र प्राप्त हुनेछ। खबर अनुसार लाभार्थीहरूको सूचीलाई सम्बन्धित उपविभागीय अधिकारीहरू, बिडिओ अनि नगर निगम अधिकारीहरूको सिफारिसको आधारमा अन्तिम रूप दिइनेछ। लाभार्थीहरूलाई पञ्जीकरण गर्नका लागि 90 दिनको समय दिएको छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट उषा किरणको रिपोर्ट।
0: राज्यकी महिला एवं शिशु कल्याण मन्त्री अग्निमित्र पौलले भन्नुभयो, अन्नपूर्ण भण्डार योजना केवल आर्थिक सहायता प्रदान गर्ने योजना होइन, तर महिलाहरूलाई आत्मनिर्भर अनि सशक्त बनाउने एउटा महत्त्वपूर्ण पहल हो। उहाँले आज भन्नुभयो, भाजपा सरकार बनेपछि जुन प्रकारले महिलाहरूको आर्थिक सशक्तिकरणको संकल्प लिइएको छ, त्यसलाई अब धरातलमा उतार्ने काम भइरहेको छ। पत्रकारहरूसित बातचितमा मन्त्री पौलले भन्नुभयो, उहाँको निम्ति यो गर्व अनि सम्मानको विषय हो कि मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा महिलाहरूका लागि सुरु गरिएको अन्नपूर्ण भण्डार योजना अन्तर्गत लाखौं महिलाहरूको खातामा डाइरेक्ट बेनिफिट ट्रान्सफर डिबिटीको माध्यमले सहायता राशि भुक्तान गरिएको छ। राज्यमा भारतीय जनता पार्टी सरकारले 20 जुनको दिन आधिकारिक रूपले पश्चिम बंगाल राज्य दिवस मनाउने घोषणा गरेको छ। यो निर्णय आज भएको राज्य मन्त्रीमण्डल बैठकमा लिइएको हो, जसको अध्यक्षता मुख्यमन्त्री शुभेन्दु अधिकारीले गर्नुभयो। मन्त्रीमण्डलको बैठकपछि पञ्चायत मन्त्री दिलीप घोषले भन्नुभयो, 20 जुन 1947 तत्कालीन बंगाल विधानसभामा डाक्टर श्यामा प्रसाद मुखर्जीको नेतृत्वमा एउटा महत्त्वपूर्ण प्रस्ताव पारित गरिएको थियो। यस प्रस्तावले बंगाल विभाजन अनि पश्चिम बंगाल राज्य गठनको मार्ग प्रशस्त गरेको थियो। यसै ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै राज्य सरकारले 20 जुनको दिन पश्चिम बंगाल दिवसको रूपमा मनाउने निर्णय गरेको हो। श्री दिलीप घोषले भन्नुभयो, अबदेखि हरेक वर्ष 20 जुन राज्य सरकारको तर्फबाट आधिकारिक कार्यक्रम आयोजित गरिनेछ। राज्यपाल आरएन रविले आज मेदिनीपुर जिल्लास्थित विद्यासागर विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुभयो। विश्वविद्यालयका कुलाधिपतिको रूपमा उहाँले यस कार्यक्रमको अध्यक्षता गर्नुभयो। जानकारी अनुसार दीक्षान्त समारोह विश्वविद्यालयको विवेकानन्द प्रेक्षगृहमा आयोजित गरिएको थियो। वर्ष 2023 22 दीक्षान्त समारोह 7 नोभेम्बरको दिन आयोजित गरिएको थियो। त्यसपछि केही कारणहरूले गर्दा 2 वर्षसम्म दीक्षान्त समारोह आयोजित गरिएको थिएन। 2 वर्षपछि विद्यासागर विश्वविद्यालयमा दीक्षान्त समारोह आयोजित गरियो, जसमा राज्यपाल सामेल हुनुभयो। पश्चिम बंगालमा सत्तारूढ भाजपा सरकारले पूर्ववर्ती तृणमूल कंग्रेस सरकारको जनकल्याणकारी योजना मा क्यान्टिनलाई जारी राख्ने फैसला गरेको छ। यद्यपि योजनाको नाम परिवर्तन गरी अब मा आहार गरिनेछ। यसका साथै सरकारले राज्यभरि यस योजनाको विस्तारको पनि घोषणा गरेको छ। आज नवन्नमा नयाँ सरकारको पूर्ण मन्त्री परिषदको पहिलो बैठकपछि पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले यो जानकारी दिनुभएको हो। श्री घोषले भन्नुभयो, हालसम्म राज्यमा 390 केन्द्रहरू यस योजना अन्तर्गत भोजन उपलब्ध गराइरहेको थियो, अब 110 नयाँ मा आहार केन्द्र स्थापित गरिनेछ। त्यसपछि राज्यमा जम्मा 500 केन्द्रहरू मात्र 5 रुपियाँमा भोजन उपलब्ध गराउनेछन्। उहाँले भन्नुभयो, सरकारको प्राथमिकता गरिब अनि आवश्यकहरूलाई सस्तो दरमा पौष्टिक भोजन प्रदान गरिरहनु हो। यसै उद्देश्यले योजनालाई बन्द गर्नुको साटो यसको विस्तार गर्ने निर्णय लिएको हो। राज्य सरकारले भारतीय क्रिकेट टिमका पूर्व कप्तान अनि बंगाल क्रिकेट बोर्ड सिएबीका पूर्व अध्यक्ष सौरभ गांगुलीको सुरक्षा व्यवस्थापनमा कटौती गर्ने निर्णय गरेको छ। हालसम्म गांगुलीलाई जेड श्रेणीको सुरक्षा प्राप्त थियो, तर अब उनलाई वाई श्रेणीको सुरक्षा दिइनेछ। यस सम्बन्धमा सौरभ गांगुलीसित प्रतिक्रिया लिने कोसिस गरिए पनि श्री गांगुलीले यस मुद्दामा कुनै टिप्पणी गर्न चाहेनन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पदभार सम्हालेपछि नवन्नमा आयोजित एउटा बैठकमा स्पष्ट गर्नुभएको थियो कि जुन व्यक्तिहरूलाई वास्तविक खतरा छैन उनीहरूलाई अनावश्यक सुरक्षा उपलब्ध गरिने छैन। पश्चिम बंगालमा तृणमूल कंग्रेसमा उथुलपुथुल बीच राजनैतिक घटनाक्रम तीव्र बनेको छ। तृणमूल कंग्रेसबाट निष्कासित विधायक ऋतव्रता ब्यानर्जीले राज्य विधानसभामा विपक्षको नेता पदमा दावी गर्दै 58 विधायकहरूको समर्थनको दावी गरेका छन्। विधानसभा सूत्र अनुसार 58 विधायकहरूद्वारा हस्ताक्षरित एक पत्र अध्यक्ष रथिन्द्र बोसलाई सुम्पिएको छ, जसमा ब्यानर्जी गुटलाई वास्तविक तृणमूल कंग्रेसको रूपमा मान्यता दिने माग गरिएको छ। यस गुटले मुर्शिदाबादको रघुनाथगंजका विधायक अखरुज मानलाई मुख्य सचेतक नामित गरेको छ। एन्टालीबाट सन्दीपान शाह अनि कस्बाबाट जावेद खानलाई उपनेताको रूपमा प्रस्तावित गरिएको छ। गुटले दावी गरे अनुसार पत्र सुम्पिएको समय सबै 58 समर्थक विधायक विधानसभामा उपस्थित थिए। उनीहरूले अध्यक्षलाई यो पनि सूचित गरेका छन् कि छिटै अन्य 6 विधायकहरूको समर्थन प्राप्त हुनेछ। यसैबीच तृणमूल कंग्रेसले शोभनदेव चट्टोपाध्यायलाई सदनका प्रतिपक्ष नेता, आसिमा पात्रा अनि नयना बङ्गोपाध्यायलाई उपनेता अनि फिराद हाकिमलाई मुख्य सचेतक घोषित गरेको छ। कोलकातामा एउटा र्यालीलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपामाथि विभाजनको षड्यन्त्र रचेको आरोप लगाउनुभयो। यसैबीच तृणमूल कंग्रेसका केही नेताहरू आज नवन्नमा आयोजित मुख्यमन्त्री शुभेन्दु अधिकारीको प्रशासनिक बैठकमा सामेल भए। बैठकमा तृणमूल नेता फिराद हाकिम, कुणाल घोष, नयना बङ्गोपाध्याय, अशोक देव समेत अन्य विधायक उपस्थित थिए। उनीहरूको उपस्थितिलाई पार्टीभित्र चलिरहेको मतभेद अनि नेतृत्व सङ्घर्षको सन्दर्भमा महत्वपूर्ण मानिएको छ। नवन्नमा कोलकाता, हाउडा अनि दक्षिण 24 परगना जिल्लाहरूका प्रतिनिधिहरूलाई लिएर प्रशासनिक समीक्षा बैठक आयोजित गरिएको थियो। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: दार्जिलिङ स्थित टुरिस्ट लजमा नवनिर्वाचित विधायकहरू, दार्जिलिङ जिल्ला प्रशासन, पुलिस प्रशासन तथा जीटीएका पद अधिकारीहरू बीच एउटा प्रशासनिक बैठक सम्पन्न भयो। उक्त बैठकमा विभिन्न प्रशासनिक तथा विकास सम्बन्धी विषयहरूमा छलफल गरियो। साथै पश्चिम बंगाल सरकारद्वारा सञ्चालित अन्नपूर्ण योजना अन्तर्गत दार्जिलिङ क्षेत्रका 10 लाभार्थीहरूलाई अन्नपूर्ण प्रमाणपत्र वितरण गरियो। बैठकमा सहभागी सबै पक्षहरूले जनकल्याणकारी योजनाहरूको प्रभावकारी कार्यान्वयन तथा क्षेत्रीय विकासका लागि समन्वयनात्मक रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। राज्यका विभिन्न जिल्लाहरूमा झैं अन्नपूर्ण योजना कार्यक्रम सिलगढीमा पनि दार्जिलिङ जिल्ला प्रशासनको तर्फबाट एउटा विशेष कार्यक्रम बीच आयोजित गरियो। यस अवसरमा जिल्लाधिकारी सहित अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए, साथै भाजपा कार्यकर्ताहरू पनि कार्यक्रममा भागीदार बने। कार्यक्रम अवधि प्रतीकात्मक रूपमा केही लाभार्थी महिलाहरूलाई योजनाको स्वीकृति प्रमाण पत्र सर्टिफिकेट प्रदान गरियो। जिल्ला प्रशासन अनुसार चरणबद्ध तरिकाले सबै पात्र महिलाहरूको ब्याङ्क खातामा यो राशि पठाइनेछ। प्रशासनले बताए अनुसार यो योजनाको माध्यम मार्फत महिलाहरूको आर्थिक स्थिति दरिलो हुनेछ अनि उनीहरू आत्मनिर्भर बन्न सक्नेछन्। दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले आज दार्जिलिङमा पश्चिम बङ्गाल सरकारको महत्वाकांक्षी अन्नपूर्ण योजनाको उद्घाटन कार्यक्रममा सहभागिता जनाउँदै यसलाई महिलाहरूको सशक्तिकरणका लागि दूरदर्शी अनि ऐतिहासिक पहल भएको बताउनु भएको छ।
5: यस योजना अन्तर्गत पश्चिम बङ्गालका 25 देखि 60 वर्ष उमेर समूहका सबै योग्य महिलाहरूलाई आधारसँग जोडिएको ब्याङ्क खातामा प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी मार्फत मासिक 3,000 रुपियाँ प्रदान गरिनेछ। सांसद विष्टले योजनाले राज्यभरिका लाखौं आमा दिदी बहिनी र छोरीहरूलाई आर्थिक सम्मान र आत्मनिर्भरताको नयाँ युगतर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। डीबीटी प्रणाली मार्फत लाभार्थीको खातामा प्रत्यक्ष रकम जम्मा गरिने भएकाले जनतामा सुशासन प्रतिको विश्वास अझ बलियो बन्ने विश्वास श्री विष्टले जताउनुभयो। उहाँ अनुसार यस योजनाले परिवारको खाद्य सुरक्षा र पोषणमा सुधार ल्याउनका साथै महिलामाथिको दैनिक आर्थिक दबावलाई पनि उल्लेखनीय रूपमा कम गर्नेछ। योजनाले महिलाहरूलाई परिवारको समग्र कल्याणमा थप ध्यान केन्द्रित गर्न सहयोग पुग्ने भन्दै सांसद विष्टले महिलाहरूको सामाजिक तथा आर्थिक शक्तिकरणमा यसको दूरगामी प्रभाव रहने बताउनुभयो। यसका साथै घराइसी खर्च क्षमता बढेसँगै स्थानीय अर्थतन्त्रलाई समेत गतिशील बनाउन यस योजनाले महत्वपूर्ण भूमिका खेल्नेमा सांसद विष्टले विश्वास जताउनुभयो। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामेछानेसित भेट गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, नेपाल भारतको छिमेकी प्रथम नीति अन्तर्गत एक प्रमुख साझेदार हो। उहाँले भन्नुभयो, भारत दुवै देशबीच विशेष अनि बहुआयामी सम्बन्धहरूलाई नयाँ उचाइमा लैजानका लागि नयाँ सरकारसित सहयोग गर्न उत्सुक छ। प्रधानमन्त्रीले लामेछानेको साझा अनि समृद्ध भविष्यका लागि मिलेर काम गर्ने विचारहरूको पनि स्वागत गर्नुभयो। मिरिक महकुमा शासक कार्यालयमा मिरिक क्षेत्रका महिला लाभार्थीहरूलाई अन्नपूर्ण योजना मार्फत 3,000 रुपियाँको दरले रकम भुक्तान गरियो। यस अवसरमा बोल्दै भारतीय जनता पार्टीका नेता एमके जिम्बा, मिरिक मण्डल अध्यक्ष अमर राणा अनि गोपालधारा सियोक अनि ओकाइटी मण्डल संयोजक अरूण घिसिङ सहितको प्रतिनिधिले राज्य सरकारले दिएको वचन अनुसार आजदेखि राज्यभरि अन्नपूर्ण योजना सुरु भएको छ भन्दै योजनाको लाभ योग्य अनि भारतीय महिलाहरूले उठाउन सक्ने बताए। उनीहरूले राज्यका महिलाहरू अत्तालिनु पर्दैन भन्दै सबैले नै यसको लाभ पाउने बताए। रिम्बिक लोदमा समष्टिका आइजिजेएफ प्रमुख संयोजक बुद्ध लक्ष्मले वर्तमान राज्य सरकारद्वारा सञ्चालनमा ल्याइएको अन्नपूर्ण भण्डार योजना सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै योग्य लाभार्थीहरूलाई सचेत र जिम्मेवार ढंगले फर्म भर्न आग्रह गरेका छन्। क्षेत्रमा आयोजित जनसम्पर्क तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजनाको उद्देश्य, आवश्यक कागज अनि आवेदन प्रक्रियाबारे जानकारी गराएका छन्। उनले कुनै पनि प्रकारको गलत सूचना वा अफवाहमा नपरी आधिकारिक निर्देशिका अनुसार मात्र फर्म भर्नुपर्ने जोड दिए। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। पश्चिम बङ्गालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजना आज औपचारिक रूपले शुभारम्भ भएको छ। राज्यमा भारतीय जनता पार्टी सरकारले 20 जुनको दिन आधिकारिक रूपले पश्चिम बङ्गाल राज्य दिवस मनाउने घोषणा गरेको छ। राज्यपाल आरएन रविले आज मेदिनीपुर जिल्ला स्थित विद्यासागर विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुभयो। दार्जिलिङ स्थित टुरिस्ट लजमा जीटीएका पदाधिकारीहरू बीच एउटा प्रशासनिक बैठक सम्पन्न भयो अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामेछानेसित भेट गर्नुभयो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा बेलुकी 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজে। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম ছবি জানে হোগা ক্যা, শিল্পী অভিজিৎ ও শ্রেয়া ঘোষাল, গানটিতে সুর দিয়েছেন নিখিল বিজয়।

0: आकाशवाणी हो समाचार वन्दना रायबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। केन्द्रीय मन्त्रीमण्डलले भारतीय एयरलाइन्सहरूलाई उनीहरूको घरेलू र अन्तर्राष्ट्रिय सञ्चालनमा सहयोग गर्न 10,000 करोड़ रूपियाँको एटीएफ प्राइस स्टेबिलाइजेशन फण्डलाई अनुमोदन गरेको छ। कर्नाटक कंग्रेस विधायक दलका नेता डीके शिवकुमारले आज राज्यको 25 औं मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। आज बिहान दिल्लीको मालवीय नगरमा रहेको एक होटलमा आगलागी हुँदा 21 जनाको मृत्यु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, केन्द्रीय गृहमन्त्री अमित शाह र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दुखद घटनामा ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू र एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ़ीकरण गर्ने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो र इण्डोनेशिया ओपन ब्याडमिण्टन प्रतियोगिताको पुरूष एकल स्पर्धामा आयुष शेट्टी प्री क्वार्टर फाइनलमा पुगेका छन् भने मिक्स डबल स्पर्धामा भारतीय जोड़ी रोहन कपूर र ऋत्विका शिवानी गद्देले पनि प्री क्वार्टर फाइनलमा स्थान बनाएका छनृ। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्रीमण्डलले भारतीय एयरलाइन्सहरूलाई उनीहरूको घरेलू र अन्तर्राष्ट्रिय सञ्चालनमा सहयोग गर्न 10,000 करोड़ रूपियाँको एटीएफ प्राइस स्टेबिलाइजेशन फण्डलाई अनुमोदन गरेको छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो एक आत्मनिर्भर कोष हो जसले नियमित भारतीय एयरलाइन्सहरूका लागि उड्डयन टर्बाइन इन्धन एटीएफ मूल्यहरू स्थिर गर्न मदद गर्नेछ।
1: एटीएफ प्राइस स्टेबिलाइजेशन फण्डमा एक सेल्फ सस्टेनिङ रिभल्भिङ फण्ड बनाया गया। एटीएफ प्राइस फर द एयरलाइन क्यारियर्स हु वांट टू पार्टिसिपेट इन दिस, उनको एक स्टेबल एटीएफ प्राइस अभी करंट क्राइसिस के दौरान मिलेगा। इससे हमारे एंटायर एविएशन सेक्टर में करीब 70 लाख से अधिक जो जॉब्स हैं, जिनके ऊपर इम्पैक्ट पड़ना आरंभ होने लगा था बिकॉज ऑफ द स्ट्रेस इन द सेक्टर, वो इससे सिग्निफिकेंटली मिटिगेट होगा।
0: उहाँले थप भन्नुभयो, यो निर्णयले उड्डयन क्षेत्रमा 77 लाख रोजगार सुरक्षित गर्नेछ। मन्त्रीमण्डलले दिल्ली राष्ट्रिय राजधानी क्षेत्रमा पुराना ट्रक र बसहरू प्रतिस्थापन गर्न राष्ट्रिय राजधानी क्षेत्र योजना बोर्डलाई सहयोग प्रदान गर्ने योजनालाई पनि अनुमोदन गरेको छ। यो योजना साझेदार राज्यहरू र दिल्ली, हरियाणा, राजस्थान र उत्तर प्रदेशका केन्द्रशासित प्रदेशहरूसँगको सहकार्यमा लागू गरिनेछ। श्री वैष्णवले भन्नुभयो, यस ऐतिहासिक 2 वर्षीय योजनाको उद्देश्य दिल्ली राष्ट्रिय राजधानी क्षेत्रमा वायु प्रदूषण कम गर्नु र स्वच्छ परिवहनलाई प्रवर्धन गर्नु हो।
2: दिल्ली के पॉल्यूशन को रोकने के लिए लगातार कई स्टेप्स लिए जा रहे हैं। उन स्टेप्स में एक बहुत बड़ा निर्णय लिया गया कि जो 40% कंट्रीब्यूशन है पार्टिकुलेट मटेरियल का, वो ट्रांसपोर्टेशन सेक्टर के कारण आता है और उस ट्रांसपोर्टेशन में जो सबसे बड़ा कंट्रीब्यूटर हैवी ट्रक्स और बसेस, पुरानी ट्रकों और बसों को रिप्लेस करने का इसमें फैसला लिया गया है।
0: केन्द्रीय मन्त्रीमण्डलले रामेश्वरदेखि पारादीपसम्म 163 किलोमिटर भन्दा बढ़ी फैलिएको नयाँ तटीय राजमार्ग निर्माणलाई पनि अनुमोदन गरेको छ। श्री वैष्णवले जानकारी दिनुभयो, यस परियोजनाको कुल लागत 830 करोड़ रूपियाँ भन्दा बढ़ी हुनेछ। आर्थिक मामिला सम्बन्धी मन्त्रीमण्डल समितिले 3,936 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतमा बिहारको NH31 र NH231 को खगड़िया पूर्णिया खण्डलाई 4 लेनमा स्तरोन्नति गर्न पनि अनुमोदन गरेको छ। कर्नाटक कंग्रेस विधायक दलका नेता डीके शिवकुमारले आज राज्यको 25 औं मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। राज्यपाल थावरचन्द गहलोतले वहाँलाई बेंगलुरूमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। पूर्व गृहमन्त्री डाक्टर जी परमेश्वरले उपमुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो भने वहाँसँगै 12 जना विधायकले पनि मन्त्री पदको शपथ लिए। प्रधानमन्त्री नरेन्द्र मोदीले डीके शिवकुमारलाई बधाई दिनुभएको छ। आज बिहान दिल्लीको मालवीय नगरमा रहेको एक होटलमा आगलागी हुँदा 21 जनाको मृत्यु भएको छ। दक्षिण दिल्ली का डीसीपी अनंत मित्तल ने 8 दमकल को सहयोग में आगलागी सफलतापूर्वक निभाइएको बताए। प्रधानमंत्री नरेन्द्र मोदी ने आगलागी को घटना में भएको ज्यान गुमाउने प्रति दुख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल में पोस्ट गर्दै वहाँले अधिकारीहरूले प्रभावितहरूलाई सबै सम्भव मदद प्रदान गरिरहेको बताउनुभयो। वहाँले प्रत्येक मृतकका आफन्तलाई प्रधानमंत्री राष्ट्रीय राहत कोषबाट 2-2 लाख रूपियाँको अनुग्रह रकम प्रदान गर्ने घोषणा गर्नुभयो भने घाइतेहरूलाई 50-50 हजार रूपियाँ दिइनेछ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र केन्द्रीय गृहमन्त्री अमित शाहले पनि दुखद आगलागी घटनामा ज्यान गुमाउने प्रति समवेदना व्यक्त गर्नुभयो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आगलागी घटनामा ज्यान गुमाउने प्रति शोक व्यक्त गरेकी छिन्। पश्चिम बंगालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजना आज औपचारिक रूपमा शुभारम्भ गरियो। राज्यकी शहरी विकास, महिला तथा बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्रा पौलले नवन्नामा यसको उद्घाटन गर्नुभयो। पहिलो चरणमा लाभार्थीहरूले आजदेखि आफ्नो ब्याङ्क खातामा 3,000 रूपियाँ प्राप्त गर्न थाल्नेछन्। पश्चिम बंगालमा तृणमूल कंग्रेसभित्रको अशान्तिको बीचमा राजनैतिक घटनाक्रम तीव्र भएको छ। निष्कासित तृणमूल कंग्रेसका विधायक ऋतुव्रत ब्यानर्जीले 58 विधायकहरूको समर्थनको दावी गर्दै राज्य विधानसभामा विपक्षी नेताको पद दावी गरेका छन्। यसैबीच कोलकातामा एक रैलीलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपामाथि विभाजनको षड्यन्त्र रचेको आरोप लगाएकी छिन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू र एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढीकरण गर्ने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्दै राष्ट्रपतिले देशभरका जनजातीय समुदायहरू सांस्कृतिक रूपमा समृद्ध रहेको र तिनीहरूलाई अगाडि बढ़ाउन प्रयास गरिनुपर्ने बताउनुभयो। वहाँले केही जनजातीय समुदायहरू अझै पनि विभिन्न सरकारी योजनाहरूबाट अनभिज्ञ रहेकोमा चिन्ता व्यक्त गर्नुभयो।
3: ये दूर दराज के लोग जो जंगलों में रहते हैं उन तो एक रोडमैप बनाना चाहिए। आप कौन सी गांव को कवर किया, कौन सी पॉपुलेशन के थे, ट्राइबल के कितने लोग हैं, कहां तक हम पहुंच पाए, कहां तक नहीं पाए। पढ़ा लिखा होते हुए भी बहुत लोग बहुत चीजें जानते हैं लेकिन वो खुलते नहीं। लेकिन उनको खुलना पड़ेगा, शामिल होना पड़ेगा देश के विकास के लिए, समाज के विकास के लिए, आदिवासी लोगों को आगे लाने के लिए तो खुद को ही कुछ करना पड़ेगा।
0: यो कार्यक्रम जनजातीय गरिमा उत्सव 2026 अन्तर्गत आयोजना गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेट्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै वहाँले भारतको छिमेकी पहिले नीति अन्तर्गत नेपाल एक प्रमुख साझेदार भएको बताउनुभयो। जर्मनीबाट हवाई मार्ग भएर यात्रा गर्ने भारतीय नागरिकहरूका लागि ट्रान्जिट भिसाको अनिवार्यता आजदेखि समाप्त भएको छ। भारतले यस निर्णयको स्वागत गरेको छ। विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, नयाँ व्यवस्थाले भारत र जर्मनीको जनता जनता माझको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ। आज विश्व साइकल दिवस हो। हरेक वर्ष 3 जूनका दिन मनाइने यो विशेष दिनले साइकल चलाउनलाई सरल, किफायती, भरपर्दो र पर्यावरण अनुकूल स्थायी परिवहन साधनको रूपमा मान्यता दिने लक्ष्य